अमृत नाम ठाकुर का पयो जिसका सब सधारो जेको खावे जेको पुंचा तिसका होए उधारो ए वास्त तजी।